0: हर घर की वाणी आकाशवाणी, हर दिल की वाणी आकाशवाणी, और दिलों को जोड़ने के लिए हम आ रहे हैं बस एक क्लिक पर। हमारे स्टेशन्स लाइव, मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, पल पल की भरोसेमंद खबर, हमारे वेबसाइट akashvani.gov.in पर। नया भारत, नया आकाशवाणी।
1: प्रादेशिक समाचार आप आकाशवाणी पटना से सुन रहे हैं। सहरसा मानसी रेलखंड पर सिमरी बख्तियारपुर के पास आज सुबह पूर्णियाकोट से हटिया जा रही कोसी एक्सप्रेस के एक एसी कोच में आग लगने से यात्रियों में अफरा तफरी मच गई। हमारी संवाददाता ने बताया कि सोनवर्षा कचहरी और सिमरी बख्तियारपुर के बीच ट्रेन के थर्ड एसी इकोनॉमी कोच के पहिए के पास से धुआं और आग की लपटें दिखाई दी। इसकी सूचना मिलते ही ट्रेन को सिमरी बख्तियारपुर स्टेशन पर रोका गया। रेलवे कर्मियों और दमकल की टीम ने लगभग आधे घंटे की मशक्कत के बाद आग पर काबू पा लिया। घटना में किसी यात्री के हताहत होने की सूचना नहीं है। रेलवे अधिकारियों ने घटना की जांच शुरू कर दी है। मॉनसून के कमजोर पड़ने से प्रदेश में बारिश की गतिविधियों में कमी आई है। मौसम विभाग से प्राप्त जानकारी के अनुसार पिछले 24 घंटों के दौरान गया के टिकारी में सबसे अधिक 44.2 मिलीमीटर बारिश हुई। मौसम पूर्वानुमान में कहा गया है कि आज राज्य के दक्षिणी हिस्सों में कुछ स्थानों पर आंधी के साथ वज्रपात की आशंका है, वहीं कुछ भागों में हल्की बारिश हो सकती है। इसके साथ ही आकाशवाणी पटना से प्रसारित प्रादेशिक समाचार का ये अंक समाप्त हुआ। अब आप सुनेंगे उर्दू बुलेटिन।
2: सामईन आदाब, ये आकाशवाणी पटना है। अब आप मोहम्मद तनवीर अली से इलाकाई खबरें सुनिए। ریاست میں ہر گھر ترنگا مہم کے تحت حب الوطنی اور قومی یکجہتی کے جذبے سے جڑے مختلف پروگرام منعقد کیے جا رہے ہیں۔ اسکولوں، سرکاری محکموں اور سماجی تنظیموں کی سرگرم حصے داری سے ترنگا یاترا، پربھات پھیری، سائیکل ریلی اور اجتماعی وندے ماترم گیت جیسے پروگرام ہو رہے ہیں۔ آج سبھی ضلع صدر دفاتر میں ترنگا یاترا نکالی گئی۔ اس میں بڑی تعداد میں سرکاری افسران، ملازمین، عوامی نمائندے، اسکولی بچے، این سی سی کیڈٹس، این ایس ایس رضاکار سمیت عام لوگ شامل ہوئے۔ مرکزی وزیر داخلہ امیت شاہ نے کہا ہے کہ حکومت طلبہ کے معاملے سمیت کسی بھی موضوع پر بحث کے لیے پوری طرح تیار ہے اور ایوان میں اراکین کی جانب سے اٹھائے گئے سبھی سوالوں کا جواب دے گی۔ پارلیمنٹ احاطے میں صحافیوں سے بات چیت میں جناب شاہ نے کہا کہ حکومت کے پاس چھپانے کے لیے کچھ بھی نہیں ہے اور وہ بحث کے لیے تیار ہے۔ انہوں نے کہا کہ اپوزیشن اس معاملے پر بات چیت کے لیے دوپہر 2 بجے تک لوک سبھا اسپیکر کو نوٹس دے سکتا ہے تاکہ آج دوپہر 3 بجے بحث شروع ہو سکے۔ مرکزی وزیر نے کہا کہ بحث شروع ہونے پر وہ ایوان میں موجود رہیں گے اور سبھی اراکین کی باتیں سنیں گے۔ انہوں نے کہا کہ بحث مکمل ہونے کے بعد وہ کل دوپہر 3 بجے بحث کا جواب دینے کے لیے تیار ہیں۔ ریاستی حکومت نے ریاست میں قانون و انتظامیہ کو مضبوط کرنے کے لیے انتظامی بندوبست میں تبدیلی کی ہے۔ محکمہ داخلہ نے خصوصی مواقع پر نظم و نسق کو بنائے رکھنے کے مقصد سے پولیس کے سینئر حکام کو اسپیشل ایگزیکیوٹو جوڈیشل مجسٹریٹ کی ذمہ داری دی ہے۔ نئے سسٹم کے تحت پولیس زون اور رینج میں تعینات پولیس انسپکٹر جنرل اور پولیس ڈپٹی انسپکٹر جنرل کے ساتھ ہی ضلعوں کے سینئر پولیس سپرنٹینڈنٹ اور پولیس سپرنٹینڈنٹ، سی ٹی ایس پی اور رورل ایس پی بھی ان طاقتوں کا استعمال کر سکیں گے۔ کسی شخص سے امن و امان میں خلل اندازی کے اندیشے کی صورت میں اسپیشل ایگزیکیوٹو جوڈیشل مجسٹریٹ اپنی سطح پر ہی سدباب کی کاروائی کرتے ہوئے بانڈ یا مچلکا بھروا سکیں گے۔ وزیراعلی سمراٹ چودھری کی صدارت میں آج ریاستی کابینہ کی میٹنگ ہوگی۔ میٹنگ میں کئی اہم تجاویز پر مہر لگنے کا امکان ہے۔ نیپال میں ہندوستانی سفارتخانہ اور حکومت نیپال کے الگ الگ محکموں نے بھارت کی گرانٹ امداد سے تعلیم، صحت اور زرعی شعبے میں پروجیکٹس کو مکمل کرنے کے لیے معاہدوں پر دستخط کیے۔ تقریباً 803 ملین نیپالی روپے کی کل لاگت والے 8 ڈیولپمنٹ پروجیکٹس کو نیپال حکومت کے تحت مقامی سرکاری اداروں کے ذریعے مکمل کیا جائے گا۔ سہرسہ مانسی ریل سیکشن پر سمری بختیارپور کے قریب آج صبح پورنیا کوٹ سے